नेपाल नेपाली भाषा साहित्य र संगीतका साथै भिक्टोरियाका नेपाली समुदायप्रति समर्पित नेपाली भाषाको साप्ताहिक रेडियो कार्यक्रम मेलबर्न चौतारी। हरेक हप्ताको बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म थ्रिसियर कम्युनिटी रेडियोमा नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा प्रस्तुत मेलबर्न चौतारी।

0: आज त यो असाइनमेन्ट जसरी नै सकाउनै पर्यो, बुझाउने टाइम आउन लागिसक्यो। ए फेसबुकको नोटिफिकेसन पो रहेछ। ए फेसबुकले नि कति नोटिफिकेसन पठाइरहेको छ भने आफूलाई असाइनमेन्टको चटारो परिरहेछ। यो त पछि गर्दै गरौँला। लौ न कति मेसेज आइरहेको। ल सुनीको फोन आयो। सुनी के छ खबर खबर? के रे ला मेरो त फेसबुक एकाउन्ट नै खुल्दैन त, ह्याक भइसक्यो कि क्या हो? लौ न के गर्ने अब?
1: तपाईँ पनि सोसल मिडिया चलाउँदै हुनुहुन्छ भने सधैँ सजग रहनुहोस् र ह्याक हुनबाट बस्न अपनाउनु पर्ने सबै प्रक्रिया पुरा गर्नुहोस्। फेसबुक, इमेल लगायत सबै एकाउन्टहरूमा मल्टी फ्याक्टर अथेन्टिकेसन अन गरी सुरक्षित रहनुहोस्। संदिग्ध लगइन होस् वा जुनसुकै नोटिफिकेसन आउँदा कहिल्यै अनदेखा नगरी तुरुन्तै के रहेछ भने विस्तृत रूपमा हेरिहाल्नुहोस्। आफ्नो सोसल मिडियाको पासवर्ड सधैँ गोप्य तथा युनिक खालको राख्नुहोस् र बेला बेलामा परिवर्तन गर्नुहोस्। एक्ट नाउ, स्टे सेक्युर।
2: नेपाली एसोसिएसन अफ भिक्टोरियाद्वारा मेलबर्न चौतारी मार्फत जनहितका लागि प्रस्तुत।

0: नमस्कार सर।
1: नमस्कार नमस्कार सुनिता जी।
0: खै त अझैसम्म सामान पठाउनु भएन त सर तपाईँले?
1: खै त अनि हजुरले पैसा पठाउनु भएकै रहेनछ।
0: के भन्नुहुन्छ? मैले त हजुरको इमेल पाउनु बित्तिकै अस्ति नै इन्भोइस पैसा पठाइसकेको छु।
1: हो र, खै त मैले त पैसा पाएको छैन।
0: के भन्नुहुन्छ यस्तो?
1: एकैछिन है, एकैछिन म चेक गर्छु, एक मिनट है त। इमेल त ह्याक पो भएछ है क्या?
2: तपाईहरूको पनि इमेल ह्याक हुन सक्छ, त्यसैले मल्टी फ्याक्टर अथेन्टिकेसनको व्यवस्था गरी इमेललाई सुरक्षित राख्नुहोस्। पैसाको कारोबार गर्नु अघि सधैँ फोन कल मार्फत ग्राहकहरूलाई आफ्नो ब्याङ्क विवरण स्पष्ट रूपमा प्रमाणित गर्नुभई ढुक्क हुनुहोस्। ग्राहकहरूले पाउने बिजक इमेलहरूको दोहोरो जाँच गर्न सदा स्मरण गराउनुहोस्। यस्ता खालका स्क्यामबाट बस्न सदा सतर्क रहनुहोस् र आफ्ना ग्राहकहरूलाई पनि सतर्क गराउनुहोस्। एक्ट नाउ, स्टे सेक्योर।
3: नेपाली एसोसिएसन अफ भिक्टोरियाद्वारा मेलबर्न चौतारी मार्फत जनहितका लागि प्रस्तुत।

तपाईँहरू अहिले नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। हाम्रो यो कार्यक्रम हरेक हप्ता बिहिबार मेलबर्न समयअनुसार बेलुकी 8 बजेदेखि 9 बजेसम्म 3CR कम्युनिटी रेडियोको 855 AM 3CR को डिजिटल प्रसारण र www.3cr.org.au प्रत्यक्ष प्रसारणलाई सुन्न सक्नुहुनेछ। साथै हाम्रो प्रसारण भइसकेको कार्यक्रमलाई www.3cr.org.au/चौतारीमा लगइन गरेर कुनै पनि समय जहाँ कहीँबाट सुन्न सक्नुहुनेछ। मेलबर्न चौतारी वर्षौंदेखि तपाईँहरूको सेवामा प्रसारण हुँदै आइरहेको छ।